0: ठुलो पारो ना रे
1: आरो
0: देरुको तरा नानी
1: फर्नान्डो जुआन दुजेम्बे
0: जेम्बे कुनो पारा हेरे
1: आ कुनो पारा
0: टेपे इते जोग पेरा को सन्डो
1: मना प्रे आन्दा ndu kinde ndu senza mna mangbane mchipo sunu ngane ndu senza zo ngaeza kambenda ukiri
0: ndatenda mokwa tsamane shamwari
1: tanga ndimu na sotege niko tambisa zindero kamai no zindero ka baba mami gudini zindu se shaneria zonda kamizora dumba kutumiwa uja gushi vunzai wasi ii zonda nsharemba ilia shpa gabe baro hiro karo neesta rundi zizu hawa ngapendo finde sumana gana ganda peza nezu kumbira waka ngoma ka hariki machefu tapazo
0: Ndatenda, mo wani mangwana ni ya kanaka.
1: Kanaka.
0: Ndatenda.